0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो वरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 27 गते शनिबार, सन 2026 जुलाई 11 तारीख, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
0: काया कैरन।

0: सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
0: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा।
1: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ती खेप्नु पर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
0: बेलायती पूर्व मन्त्री एन उइरुकोम आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ। अनुसन्धान चल्दै।
1: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरूद्ध परेका 2 रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामी छाने समेतको रिटमा न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपहरूको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 खण्ड ङ बमोजिम छानबिनको दायरा निर्धारण भए मा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसरी

0: देखो
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले 4 वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उहाँले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पुखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सड़कमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कार्यवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्रै होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
1: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: कायाकैरनमा आत्महत्या रोकथामको उपायबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक सर्थ

0: लागुहुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
0: एयर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सम्पत्ति छानबिन यथास्थितिमा राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता, अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने, राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राती वर्षा, किर्तिपुरको राधास्वामी सत्सङ्ग सेन्टर डुबानमा पर्दा विस्थापितको बिचल्ली लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर वासु कार्कीसँग कुराकानी गर्नुभएको छ।
5: बढी जसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, बायोसाइकोसोसियल भने उहाँहरूको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25-40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेरको औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ। अहिलेको घटनामा त्यससँग बढी जोडिएको हुन सक्छ।
6: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
5: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेका हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण बनाउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् ती कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ, अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन्, उनीहरू त्यो सोच बढी आउँछ भन्छौँ। अनि परिवारमा कसरी आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जसो जिम्मेवार रहन्छन्।
6: व्यक्ति आफैले पनि यस्तो भनौँ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
5: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकिएन भने आफ्नो नजिकको व्यक्तिसँग त्यो सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुनसक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुनसक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाइ जस्तो जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाइ भएका अवस्थामा हामी आफूले सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी सञ्चार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
6: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने, त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
5: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व संकेत पछाडि बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। अब उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाईमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसैले सहयोग गर्न सक्ने, आफूलाई कसैले जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाईमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, त्यसलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तहबाट नागरिकहरू सचेत रहनुपर्छ। सम्बोधन गर्नको लागि राज्यले जुन खालको अवस्था लिनुपर्छ त्यसमा हामीले संशय काम गर्नुपर्छ।
3: उहाँ हुनुहुन्थ्यो मनोविद डाक्टर वासु कार्की, आत्महत्याको कारण र रोकथामको उपायबारे कुरा गर्दै। फेरि पनि खबरको सिलसिला, रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीड़ित बनेका हुन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढ़ी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेसमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढ़ाउन सक्दो प्रयास गरेको दावी गर्नुभएको छ। रोपाईका लागि वर्षाले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। यस वर्ष उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्नुभएको छ। सरकारको नेतृत्व गरेको 100 दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग गर्न थालेको भेटघाटका क्रममा हिजो स्वतन्त्र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाड़ी, नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम बुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुसन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20,41,56,00,000 रूपियाँ बराबरको बिजुली बिक्री गरेको छ। त्यही अवधिमा भारतबाट 7,39,00,000 रूपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
3: कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण सड़क यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाडाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरव र नेपालगंज विमानस्थल जानुपर्छ। मध्य प्रदेशमा सञ्चालनमा रहेका तीनवटा विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धाम स्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथाले मात्रै हलमा दबदबा जमाउथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भेल बगाउने भावनात्मक कथा। दर्शकलाई लाग्थ्यो नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ। नेपाली कला संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन्। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारे, दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ। नेपाली चलचित्र

0: पाक्ने कला सिकेका छन्। दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन विडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेभोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेभोनको डाटमुवर घरमा पूर्व मन्त्री विडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन विडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडस्टोनबाट कन्जरभेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
0: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाडौँ किर्तिपुरको तिर्वी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकियाबीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 2022 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिकको उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। चालू आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलन पछिको राजनीतिक परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खास गरी फागुन 21 को चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोषमा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पूँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। घटेन दक्ष जनशक्ति विदेशिने क्रम शीर्षकको खबर गोर्खापत्र दैनिक छापेको छ।
1: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको।
0: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
1: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ भन्ने प्रश्न खड़ा।
0: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नुपर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
1: बेलायती पूर्व मन्त्री एन विनिङकोमा आफ्नै निवासमा मृत फेला हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ अनुसन्धान चल्दै
0: र घरेलु मैदानमा नेपाल र भारत एबीच टी20 श्रृंखला हुने बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा
1: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन् हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरीब हुन्छ आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
5: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: नेपालीका लागि न्याय दिन माग गरेका छन्। घटना विरोधमा काठमाडौँ लगायतका विभिन्न ठाउँमा पनि विरोध प्रदर्शन भएको छ। यसै गरी संसदमा पनि प्रतिपक्षी दलहरूले नेपालीको ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनीहरूले यो घटनाको छानबिन गर्न माग पनि गर्नुपर्ने माग गरेका छन्। कंग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनु भएको छ। यस्तै एमालेका सांसद भूमिका लिम्बुल सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो या होइन भनेर गणेश नेपालीको अनुहारमा पनि हेर्न आग्रह गर्नुभयो। राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनुको कारण राज्यको नीति भएको बताउनुभयो। नेपालका नेकपाका सांसद पार्वती विक, वर्षमान पुल लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। मुगुका 25 वर्षीय गणेश नेपालीले बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। करिब 55% शरीर जलेका उहाँको वीर अस्पतालको वन सेन्टरमा उपचारका क्रममा हिजो मृत्यु भएको हो। भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आउनुभएका नेपालीले गणेश राइड सेयरिङ एप मार्फत राइडको काम गर्दै आउनु भएको थियो। आफै रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक गरेर लैजाने प्रयास गरेपछि उहाँले आफ्नै शरीरमा आगो लगाउनु भएको हो।
7: यस्तै राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने बताएको छ। महानगरले विज्ञप्ति जारी गरी उहाँका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने जानकारी गराएको जनाएको छ। यस घटनाको निष्पक्ष छानबिन गरी नेपाल सरकार गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी संचार माध्यम मार्फत पनि प्राप्त भएको भन्दै महानगरले समितिको तथ्यगत छानबिनमा काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने उल्लेख गरेको छ। छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने महानगरले जनाएको छ। महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको उल्लेख छ। यस्ता संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न पनि महानगरले सबैमा अपील गरेको छ।
6: लगातारको वर्षापछि गएको पहिरोले खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानीको सेवा अवरूद्ध भएको छ। पहिरोले नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइप बगाउँदा 2,50,000 रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ। पहिरोका कारण मुख्य पाइप लाइनमा ठूलो क्षति पुगेकाले खानेपानी अवरूद्ध भएको नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका एकका वडाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो। सदरमुकाममा दुःख गरी ल्याइएको पानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानी उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ। उहाँले दुर्गम भौगोलिक अवस्था, पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइप लाइनका कारण मरम्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने बताउनु भएको छ। पहिरोले मुख्य प्रसारण लाइन पाइप बगाएकाले खानेपानी सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो।
7: बाढ़ी र पहिरोका कारण कर्णालीमा भेरी करिडोर र केही भित्री सड़कहरू पनि प्रभावित बनेका छन्। रूकुम पश्चिमको 8 किस्कोट 6 रिजे गाडमा बाढ़ीका कारण भेरी करिडोर अवरूद्ध हुन पुगेको छ। यस्तै जुम्लाको तिला गाउँपालिका 3 त्रिवेणीदेखि तातोपानी 7 र 8 तामती जोड्ने भित्री सड़क खण्ड पनि पहिरोका कारण ठप्प भएको छ। सड़क विभाग र सुरक्षा निकायले अवरूद्ध सड़कहरू खुलाउने प्रयास भइरहेको बताएका छन्।
6: सुर्खेतको भेरीगंगा नगरपालिका 1 र 2 को कालापानी खोला तर्ने क्रममा गत 23 गते विपत्ता हुनुभएका 28 वर्षीय चन्द्रकला खत्रीको शव 4 दिनपछि भेरी नदीको किनारमा भेटिएको छ। शव बराहताल गाउँपालिका 4 रिगाउँ भिरमा भेरी नदीको किनारामा भुमरीमा भेटिएको इलाका प्राधिकारले बाबेचौरका प्रमुख भूपेन्द्र साईले बताउनुभयो। खत्रीलाई बगाएको स्थानदेखि शव भेटिएको ठाउँसम्मको दूरी 35 किलोमिटर रहेको छ।
7: यता 10 दिनअघि कर्णाली नदीमा खसेको फोर्स गाड़ीका चालक तुलनाम सुवेदी र सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका चालक र सहचालक सुवेदी 2 दाजुभाइ हुनुहुन्छ। गाड़ी र बेपत्ताको खोजीका लागि 3 वटै सुरक्षा निकायका सुरक्षा कर्मीहरू खटिएका छन्। पश्चिम सुर्खेतको डङडङ्गे क्षेत्रमा भेटिएको शव भने यही साङ्गे तडा दुर्घटनामा बेपत्ता भएका सृजना खड्काको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकले सृजनाको बुवा धनबहादुर खड्काले शवको पहिचान गरी शनाखत गरेको बताउनु भएको छ। कालीकोटको राजकोट नगरपालिका 2 का 18 वर्षीय सृजनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका 4 मा पर्ने डङडङ्गे क्षेत्रमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको हो। गत अघिल्लो बुधबार बिहान सुर्खेतबाट कालीकोट तर्फ हिँडेको कर्णाली प्रदेशको 02001X1055 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्द्रास सैनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गे तडाबाट कर्णाली नदीमा खसेको हो। गाड़ीमा रहेका भनिएका मध्ये यसअघि कालीकोटको पाचाल झर्रा गाउँपालिका 9 का जेखे तिरुवा र मेखे तिरुवाको शव भेटिसकेको छ।
6: जाजुकोटको भेरी नगरपालिका 4 बोहोरा गाउँमा निर्माणाधीन अवस्थामा रहेको मालपत्र नापी कार्यालयको भवन निर्माण व्यवसायले समयमै सम्पन्न नगर्दा अलपत्र परेको छन्। समयमै भवन निर्माण नभएपछि शिक्षा विकास तथा समन्वय इकाईको भवनबाटै 3 वटा सरकारी कार्यालय खुम्चिएर सेवा प्रवाह गरिरहेका छन्। भूकम्पले मालपत्र नापी कार्यालयमा भाडाका घर भत्काएपछि विगत 3 वर्षदेखि शिक्षा विकास तथा समन्वय इकाईको भवनबाट सेवा प्रवाह गरिएको छ। भूकम्पपछि निर्माण गर्न थालेका भवन ठेकेदारको लापरवाहीका कारण अल्पत्र भएपछि सेवा प्रवाहमा समस्या भएको हो। मालपत कार्यालयको भवन निर्माणका लागि गरेका 80 साल जेठ 25 गते सम्पन्न गर्ने गरी 79 सालमा जेठमा 3,35,00,000 रूपियाँमा सम्झौता भएको थियो। मालपत कार्यालयका प्रमुख कार्यालयका प्रमुख दिल्ली बहादुर केसीले लामो समयसम्म भवन निर्माण नहुँदा एउटा कोठाबाट खुम्चेर सेवा प्रवाह गर्नु परेको बताउनुभयो। ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको उहाँको भनाइरहेको छ।
7: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई धनी यो विश्राम
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 27 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: संस्कृति श्रृङ्खला सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
9: सूचना।
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
12: रेडियो भेरी एफएम।
7: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले मगुका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई, सुर्खेत सहित विभिन्न ठाउँमा विरोध प्रदर्शन, दैनिक सदरमुकाममा खानेपानी सेवा अवरूद्ध, पहिरोले खानेपानीको 80 मिटर पाइपलाइन बगायो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर मुगुको कारमारोङ र छायाना तरारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्धजलाशय प्रकृतिको यो आयोजना 306 मेगावाट क्षमताको रहेको छ। एलिभेटर इनर्जीले निर्माण गर्न लागेको यो आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अघि बढ़ाइएको छ। आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तथा आयोजना सम्भावित अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाबाट वार्षिक सरदर 1629 गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले सम्भावित अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुङ्गो लाग्ने बताउनु भएको छ। आयोजना स्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। उत्पादित विद्युतमा 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत पोकोट हब सब स्टेशनमा जोडिनेछ। कम्पनीले सन् 2033 अगस्तसम्म व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भावित अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाको कुल लागत 55 अर्ब 33 करोड बराबर रहनेछ।
7: कर्णाली करिडोर अन्तर्गत हुम्लाको सली सल्लाहदेखि खारपुससम्मको सड़क स्तरोन्नति तथा कालो पत्रीका लागि आगामी आर्थिक वर्षमा 2 अर्ब 33 करोड़ रूपियाँ विनियोजन गरिएको छ। हिलसा सिमकोट सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले बहुवर्षीय योजना अन्तर्गत आगामी आर्थिक वर्षदेखि निर्माण कार्य शुरू हुने बताउनु भएको छ। सर्के गाड र चंखिले गाउँपालिकाको सली सल्लाहदेखि खारपुनाथ गाउँपालिकाको खारपुसम्मको सड़क स्तर उन्नति, ग्राभेल र कालोपत्रे गर्न बजेट सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार सड़क निर्माणका लागि 81 बोलपत्र टेण्डर आह्वान भइसकेको छ। सानो महिनादेखि निर्माण कम्पनी छनौट गरी काम शुरू गरिने पनि उहाँले बताउनु भएको छ। सली सल्लाहदेखि खारपुसम्म 39.5 किलोमिटर सड़क निर्माण हुनेछ। यसअघि 3 वर्ष अघि नै सली सल्लाह छारे खण्डको ट्र्याक खोलिएको थियो भने छारे खार्पो खण्डको ट्र्याक गत वर्ष सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सड़क निर्माणका लागि सली सल्लाह खडीखेत र खडीखेत खार्पो गरी 2 प्याकेजमा बोलपत्र आह्वान गरिएको छ। नेपालीका अनुसार सली सल्लाहदेखि लाली बगरसम्मको सड़क स्तरोन्नति र ग्राभेल अनि कालोपत्र गरिनेछ। यस खण्डमा ग्याबिन, आरसीसी, पर्खाल, नाला तथा प्लम वाल निर्माण गरिनेछ। यस्तै लाली बगरदेखि खार्पोसम्मको खण्डमा हालको कच्ची सड़कको स्तर उन्नति, ग्याबिन, प्लम वाल, आरसीसी, पर्खाल तथा नाला निर्माण गर्ने बताइएको छ। यी संरचना निर्माण सम्पन्न भएपछि सड़कमा ग्राभेल गर्ने उहाँले बताउनु भएको छ। हिल्सा सिमकोट सड़क योजनाका अनुसार आगामी आर्थिक वर्षदेखि काम शुरू गरी 3 वर्षभित्र सड़क सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौताको तयारी भइरहेको छ।
6: जुम्लाको चन्दननाथ नगरपालिका 3 स्थित घुगुतीमा निर्माणाधीन 1 मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना अन्तिम चरणमा पुगेको छ। करिब 60 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको आयोजनाको अधिकांश भौतिक संरचना सम्पन्न भइसकेको छ। आयोजनाको करिब 70% काम सम्पन्न भइसकेको छ भने अहिले प्यानल जडान र विद्युत प्रणालीसँग जोड्ने काम अघि बढ़ाइएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख तथा सौर्य ऊर्जा प्लान्ट जुम्ला सड़कका इन्जिनियर ललित कुमार मण्डलले मौसमको साथ दिएमा अबको करिब 5 महिनाभित्र आयोजना सम्पन्न भइसक्ने बताउनुभयो। आयोजनाको संरचना नियन्त्रण कक्ष तथा आवश्यक पूर्वाधार निर्माण सकिएको पनि उहाँले बताउनु भएको छ।
7: बाँकीका सबै स्थानीय तहमा कोटा प्रणाली अनुसार आर्थिक वर्ष चालू आर्थिक वर्षमा 7,654 मेट्रिक टन रासायनिक माल वितरण गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्पराज श्रेष्ठले रासायनिक मालमध्ये सबैभन्दा बढ़ी यूरिया 4,819 मेट्रिक टन, डीएपी 2,628 मेट्रिक टन र पोटास 206 मेट्रिक टन वितरण गरिएको बताउनु भएको छ। उहाँले कम्पनीमा अझै 356.6 मेट्रिक टन यूरिया 105.650 मेट्रिक टन डीएपी र 14 मेट्रिक टन पोटास बाँकी रहेको बताउनु भएको छ। बाँकीका सबैभन्दा बढ़ी राप्ती सोनारी गाउँपालिका र सबैभन्दा कम कोलपुर नगरपालिका तथा नरायणपुर नगरपालिकामा रासायनिक मलको माग रहेको पनि उहाँले बताउनु भएको छ। धानको रोपाई सकिएको करिब 25 दिनमा यूरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने डरले अहिले नै माग गरिरहेको उहाँले बताउनु भएको छ। भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
13: यही असार 27 गते शनिबारको दिन
9: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
11: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
14: ए रामलौटन भाइ के गर्दैछौ?
15: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
16: हजुर
15: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
16: हस् बाबा।
15: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
14: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
15: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
14: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
15: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
14: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
15: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न

0: जितमा फेबियन रोइज र मिकेल मेरिनोले एक एक गोल गर्नुभयो। खेलको 30 मिनटमा रोइजको गोलबाट स्पेनले अग्रता लिएपछि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफ एक एकमा बराबरी भयो। यस्तै खेलको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको हो। यसअघि सन् 2010 उपाधि जितेको स्पेन त्यसपछि सन् 2014 सम्म चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इङ्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहानै 2:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: र सुर्खेतको वृन्दावनमा आज नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने खेल दिउँसो दुई बजे सञ्चालन गरिनेछ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय टोलीका कप्तान गणेश थापा, पूर्व कप्तान उपेन्द्रमान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का लगायत नेपालका चर्चित राष्ट्रिय खेलाड़ीहरूको सहभागिता रहनेछ। यस्तै गरी एन्फाका पूर्व अध्यक्ष तथा पूर्व कप्तान थापाले यस प्रतियोगिताले पहिलो पटक देशभरिका पूर्व राष्ट्रिय खेलाड़ीहरूलाई एउटै मंचमा उभ्याएको उल्लेख गर्नुभएको छ। उहाँले प्रतियोगिताले नेपाली फुटबललाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै कर्णालीबाट रोहित चन्द जस्ता खेलाड़ी उत्पादन हुनु सबैको गर्वको विषय भएको पनि बताउनु भएको छ। यसै गरी कलाकार बद्री पंगुनीले कर्णाली प्रदेश खेलकुदको हबका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने पनि बताउनु भएको छ। देशका पूर्व स्टारहरूसँग कर्णालीका स्टार खेलाड़ीले प्रतिस्पर्धा गर्ने बताइएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष शशि केसीले कर्णाली प्रदेश नै पहिलो पटक यति ठूलो स्तरमा पूर्व राष्ट्रिय खेलाड़ीहरूको सहभागितामा प्रतियोगिता गर्न लागि बताउनु भएको छ। उहाँले कर्णालीमा फुटबलप्रतिको आकर्षण बढ़ाउने, स्थानीय प्रतिभाको पहिचान गर्ने तथा पूर्व खेलाड़ीहरूको सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द सहित रविन चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोरेला, ऋषि गिरी, ललित बसेल लगायतको खेलाड़ीको सहभागिता रहने बताइएको छ। प्रतियोगिताले कर्णाली फुटबल प्रतिको आकर्षण बढ़ाउनका साथै भविष्यमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न ऊर्जा र सकारात्मक वातावरण सृजना गर्ने विश्वास व्यक्त गरिएको छ। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
0: मुगुका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई। सुर्खेत सहित विभिन्न ठाउँमा विरोध प्रदर्शन।
1: दैलेख सदरमुकाममा खाने पानी सेवा अवरूद्ध, पहिरोले खाने पानीको 80 मिटर पाइपलाइन बगायो।
0: बाँकेको सबै स्थानीय तहमा रासायनिक मलमा कोटा प्रणाली लागू। चालू आर्थिक वर्षमा 7,654 मेट्रिक टन रासायनिक मल वितरण।
1: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा। ब्रेन नगरमा आज नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स बीच मैत्रीपूर्ण फुटबल हुने। हस्त हरिलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैं भाग सुनि।
3: Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
4: एस टाइम्सका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर दैनिक उपभोक्ता सम्पूर्ण

0: ठकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
4: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया।
2: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरी गाउँ बर्दिया।
4: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असार 27 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहिक आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
1: केपी पोली क्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही असार 27 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथरोगको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 0484-30-32

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यापित हुन्छ, तपाईँका मेषवादी बारुडा सिफल र तपाईँ संघका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयास गरिरहेको छु।

0: आज मिति 2083 साल असारको 27 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। जुलाई 11 तारीक नेपाल सम्मत 1146 तछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण आज ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष सूर्योदयमा आजको दिनमा विशेष गरी सूर्योदयमा द्वादश रहेको छ। 44:59 पला रात्रिको 11:17 कृत्तिका नक्षत्र 8:12 पला बिहान 8:34 गण्डयुग 44:18 पला कौलभ कारण 18:00 आज आनन्द युगमा ध्वज युग रहेको छ। आजको दिनमानको समय 34:19 पला बिहान सूर्योदय 5:17 भयो। सन्ध्या सूर्यास्त 7:01 जाँदा रहनेछ। आज वैष्णवहरूको योगिनी एकादशी व्रत आज विश्व जनसंख्या दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ भने यो साथसाथमा त्रिपुष्कर योग 8:34 भनेर पञ्चाङ्गमा उल्लेख गरिएको छ। यो बिहानको समय अति महत्वपूर्ण र अति पावन अति महत्वपूर्ण बेला रहेको छ। आज अब जानकारी ग्रहगोचर सूर्य यतिखेर मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, त्यस्तै गरेर शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छन्, आजको दिनलाई कसरी व्यतीत गर्छन्, तपाईँका दिनहरूलाई अबको क्रममा भने तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेहरूको लागि आजको दिनमा धनस्थानमा चन्द्रमा आमदामी वृद्धि, आजको दिन मन हर्षित रहनेछ, काममा सफलता मिल्नेछ। लग्नमा महालक्ष्मी योग परेको छ, यसले गर्दा आमदामी सँगसँगै व्यापार वृद्धि रहनेछ भने डुबेका धनहरू हात पर्न सक्ने सम्भावनाको योग राम्रो रहेको छ। मान सम्मानमा वृद्धि, तर कृषिबाट केही मनक्य धन आर्जन गर्न सके पनि पशु र चौपाईबाट घाटा बेहोर्नु पर्ने योग रहेको छ। आफन्तहरू टाढिनै सक्ने सम्भावना छ, काममा विरोधाभास हुनेछ, तपाईँको काममा अल्छी बनाउन सक्ने जाँगर हराएर जाने खालका योगहरू राशिमा संकेत छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्था देख्न सकियो। आजको दिनमा लग्नमा बृहस्पति उच्च, तर 8 राहुले नसाका समस्याहरू अलिकति चलायमान हुन सक्छन्। आजको दिनमा खानपिनमा विशेष ध्यान दिनुहोला। ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुने योग छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। गर्दै आएका काममा सफलता हुनुका साथसाथमा मनमा हर्ष र उल्लास आउने युग छ। तपाईँले सोचेका काम र कर्तव्यहरूबाट अलिकति मान्छे वञ्चित हुनु पनि पर्ने खालको युग रहेको कारणले गर्दा विशेष सावधानी अपनाउनुहोला, राम्रो रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। काममा सफलता हात पर्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग आजको राशिमा कन्या राशिलाई संकेत देखिएको छ भने गर्दै आएका काममा सफलता मिल्नेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

मा गर्दै आएका कामबाट सफलता मिल्ने युग छ। मन प्रसन्न रहने छ। आर्थिक ताकेका कामहरूबाट पनि सहज हुने युग देख्न सकिन्छ। लामो दूरको यात्राहरूबाट पनि सहज हुँदा मन भने अलिकति केही विचित्त हुने युगहरू देखिएका छन्। काममा सफलता पनि मिल्ने युग छ। सातौं घरको ग्रहले गर्दा मान सम्मानमा वृद्धि हुन्छ। नबनेका काम

0: रोपनी बन्दै जान सक्ने युग र सम्भावना धेरै राम्रो, यात्रा फलदायी रहनेछ, काममा सहज हुने राशिबाट संकेत देख्न सकिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकियो। आर्थिक थाकेका कामहरूबाट पनि सहज हुन्छ, मनमा प्रसन्न रहने योग रहेको छ भने अलिकति छैटौं ग्रहले स्वास्थ्यमा भने औषधि मूल्यमा धन खर्चमा वृद्धि रहने योग रहेको छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देख्न सकिएको छ। आजको दिनमा इष्टमित्रहरूले साथ रहने योग छ, अलिकति काममा भने केही कमी कमजोरीको योगहरू रहेका छन्। अझ मेहनत गर्दै अगाडि बढ्नु तपाईँको लागि राम्रो रहन्छ। मनमा ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। आर्थिक थाकेका कामहरूबाट सहज हुँदा मन भने हर्षर उल्लासले गदगद रहने युग राशिमा संकेत देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका काममा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। पशु चौपाय कृषि व्यवसायबाट पनि मनकै धनार्जन गर्न सकिन्छ। आफ्नो तपाईँको एउटा वर्चस्व भने छुट्टै कायम रहने युगहरू राशिमा संकेत छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेको छु। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 तपाई सम्झिन सक्नुहुन्छ। हामीलाई कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ उहाँलाई?
1: राधे
0: राधे। राधे राधे
1: हजुर,
0: फिकलबाट हजुरको शुभ नाम?
1: मेरो लोकनाथ गौतम।
0: लोकनाथजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ यतिखेर? रेडियो फिकलबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भनिदिनु त। 2047 साल कार्तिक महिनाको
1: 17 गते
0: के बार थियो?
1: शनिबार।
0: कति बजे भयो जन्म?
1: 9 बजे बिहान।
0: बिहानको 9 बजे, ठिक 9 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु हो? इलाम जिल्लामा। कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ रेडियो सिकलबाट?
1: हजुर, म दैनिक रूपमा।
0: हामी काठमाडौँ भेट्ने कति गते भनेको छौँ थाहा छ?
1: काठमाडौँ
0: अब हजुरलाई आफूलाई भेट्न छैन, आफूलाई फोन लाउनको हतार हुन्छ होइन?
1: फोन त म ट्राई गरेँ।
0: त्यही त यहाँबाट हेर्दाखेरि 47 सालको कार्तिकको 17 गते तपाईँको चिनामा देखियो। यो चिना अनुसार तपाईँको प्रतिपदाको दिनमा जन्म भएको युग देखिया छ। लुबाट नाम आउँछ, लुकमढी मेष राशि हुन्छ, लग्न वृश्चिक छ, वृश्चिक लग्नको मालिक सातौं घरमा गएर माङ्गलिक भएर बसेको छ। 2-3 घरबारको युगको संकेत देखिन्छ। के छ, केही छ कुरो मिल्दैन हो घर परिवारमा आज पनि? अलिकति घर परिवारमा दोषहरू युक्त छ। माङ्गलिकको एउटा आठसँग विवाह गर्नुभयो भने घरमा पनि साम्य रहन्छ, परिवारमा सबै कुराहरू मिल्न थाल्छ। त्यसपछि अहिलेको लागि एउटा माङ्गलिक शान्ति गर्ने, त्यस पछाडि तपाईँको उमेरमा यतिखेर चाहिँ यहाँबाट हेर्दाखेरि 36-37 वर्षको उमेरमा अहिले त्यस्तो अरू केही छैन। राहु भन्ने ग्रह 34 वर्षबाट प्रारम्भ भयो। राहुको शान्ति गर्ने, गुरु चण्डलयुगको शान्ति गर्ने, यति गरिसकेपछि धेरै कुरामा तपाईँको लागि राम्रो रहन्छ है त? तपाईँको लागि सबैभन्दा राम्रो सिसाको व्यवसाय भन्दा अरू कामहरू फाप्छ, खाद्यान्न व्यवसायहरू पनि फाप्छ, कस्मेटिक लुगाका पसलहरू पनि फाप्छ, औषधि पसलहरू पनि फाप्छ। के गर्ने आफूले गर्ने, तर सिसाको व्यवसाय चाहिँ गर्दैन गर्नु है। आमदामी राम्रै छ, त्यस्तो नराम्रो छैन, आमदामी ठिकै छ। पशु चौपायबाट राम्रै हुन्छ। चार अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, सेतो पहेँलो रङ राम्रो हुन्छ। छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर फेरि पनि कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे। हजुर
2: हजुर। राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म उदयपुर चौधरीबाट दीपक बस्ने।
0: दीपकजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: म लालीगुरा।
0: दैनिक रूपमा सुन्दै गर्नु भएको छ कि आज मात्रै सुन्नु भएको?
2: हजुर, दैनिक रूपमै हो।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा।
0: साल महिना गते समय भन्नु त?
2: 2068 साल कार्तिक महिना।
0: 68 सालको कार्तिक
2: 6 गते
0: हजुर
2: 9:35
0: बिहान कि बेलुका?
2: बिहान।
0: कुन जिल्लामा भयो जन्म?
2: उदयपुरमै हो।
0: यो छोरा हो?
2: हजुर।
0: के बारको जन्म हो?
2: सोमबार।
0: 68 सालको कार्तिक 6 गते आइतबार। कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नु भएको छ कि कहिले काहीँ हो? यसपालिको यो योगिनी एकादशी कहिले परेको छ थाहा पाउनुभयो? थाहा भएन होइन? यसपालि त युट्युबमा पनि फेसबुकमा पनि टिकटकमा पनि यो बढी सामाजिक सञ्जाल कहिले काहीँ त ठिकै हो, कहिले काहीँ असत्य अफवाह फैलाउने कि है? यसको बारेमा म अहिले पनि चर्चा गर्छु, कार्यक्रम मजाले सुन्नुहोला। 68 साल कार्तिक 6 गते 9:35 बिहान तपाईँको छोरा, छोराको नाम मोहन, सिंह राशि हुन्छ, अलि एकोरो स्वभावको मान्छे छन् है। यतिखेरको अवस्थामा सङ्कटा भन्ने प्रारम्भ भइसकेको छ, 13 वर्षदेखि पढाइमा कमजोरी भयो। पढाइ कमजोरी पनि कस्तो भने पुरैका बिल्कुलै खत्तमै हुने खालको पढाइ छ। यो सङ्कटा भन्ने ग्रहले पढाइ छोड्नै पर्छ कि जस्तो लाग्छ मलाई, नभएदेखि सङ्कटाको बेलैमा शान्ति गर्नु। आइतबार मंगलबार पहिल्यै पनि घरमा कसैले पनि लसुन प्याज माछा मासु अण्डाहरू नखानु होला, धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ? मैले भनिसकेँ, पढाइ छोड्न सक्छ, भोलि गाडीमा ढ्याकढ्याक गराउन जान सक्छ अथवा अटो चलाउन थाल्छ, हुन्छ नि केही न केही त्यस्तै त्यस्तै आएको छ चिनेकी। अन्त तपाईँहरू यस्तो क्या शान्ति नै गर्नुहुन्न, पूजापाठै गर्नुहुन्न, अनि कसरी हुन्छ भन्नु त? के गरेको शान्ति गरे थाहा थियो?
2: हजुर, त्यस्तै त्यो देखाएर
0: जब कि तपाईँलाई यो ग्रह लागेको छ भने थाहै छैन, तपाईँले के को शान्ति गराउनु, कसरी थाहा हुन्छ भने? क्या कतिजना गुरुबाहरू ल्याएर शान्ति गराउनु भयो?
2: एकजना
0: मात्रै ल, पूजा गर्नुभएछ, ग्रह पूजा गर्नुभएछ, यसो रुद्री खडाङ पढ्नु सक्यो, त्यही अन्त शान्ति। त्यसरी किन हुन्थ्यो र? भएन ल, त्यही गर्नु होला। अलि एकरो स्वभाव बच्चा अलिकति जिद्दी स्वभावको छ, तपाईँको घरमा अलिकति चोरीको सम्भावना पनि धेरै मात्रामा मैले बढेको देखेको छु है, ख्याल गर्नु है। केही सामान हरायो, चोरी भयो, याद छ? के हरायो? एकदम ध्यान दिनु होला, ग्रहहरू बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको स्वस्थ शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी एकादशीको बारेमा पनि केही चर्चा आज पनि गर्नेछौँ। तपाईँलाई थोरै मात्र जानकारी क्या, हामी हरेक दिन हामी एकादशी एकादशी एकादशी भनेर उफ्रेर आउँछौँ होइन। एकादशी के हो वास्तवमा होइन? एकादशी भनेको पञ्च इन्द्रिय र पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रिय, दुई खालका हुन्छन् इन्द्रियहरू। कर्मेन्द्रिय भनेको काम गर्नेवाला, ज्ञानेन्द्रिय भनेको ज्ञान बोध गराउनेवाला है। थाहा छ तपाईँहरूलाई होइन कि? थाहा छैन हौ, कर्मेन्द्रिय र ज्ञानेन्द्रिय पनि थाहा छैन होला फेरि। ए हरि, मैले कहाँबाट तपाईँलाई क्लास दिनु अब, कहाँबाट सुरुवात गर्नु? 5 कर्मेन्द्रिय र 5 ज्ञानेन्द्रिय र एउटा मन, कति भयो? 11 भयो हो। यसलाई संयमित गर्नु नै एकादशी हो। तपाईँले यसपालि एकादशीको बारेमा खुब चर्चा गर्नुभयो नि त होइन, अनि हामीले के भयो एकादशीको बारेमा तपाईँहरूलाई अझ धेरै बुझाउने प्रयास गर्यौँ कि हामीले, बुझ्नु पनि हामीले तपाईँहरूलाई जति तपाईँहरू चाहिँ हामीलाई प्रश्न गर्नुहुन्छ हामी त्यति खारिन्छौँ कि हजुर। पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रिय अनि एउटा मन गरी हामी यसलाई तपाईँहरूसँग ठ्याक्कै एकै साथमा लानेछौ। आँखा, कान, नाक, जिब्रो र छाला यी के हुन्? यो चाहिँ इन्द्रियहरू हुन्, बुझ्नुभयो? आँखाले हेर्ने काम गर्छ, कानले सुन्ने काम गर्छ, नाकले सुँघ्ने काम गर्छ, जिब्रोले स्वाद लिने काम गर्छ र छालाले स्पर्श यानि कि तातो चिसो, गरम, खस्रो नरम थाहा पाउँछ छालाले होइन। यी सबै के भए? इन्द्रियहरू भए क्या। यी इन्द्रियहरू अब ज्ञानेन्द्रियमा पर्ने भए है। अब अर्को छ मुख, हात अनि खुट्टा, है अनि मल मूत्र त्याग गर्ने ठाउँ अनि पिसाब फेर्ने ठाउँ भनेको यो के भए यसले काम गर्ने भयो पिसाब फेर्ने भयो दिशा गर्ने भयो हिँड्ने भयो हातले चाहिँ समाउने काम गर्ने भयो र मुखले बोल्ने काम गर्ने भयो ए त यसैलाई संयमित रहनु नै हाम्रो एकादशीको अनि फेरि यस पछाडि मन है फेरि मन पनि छ है ज्ञानेन्द्रिय ज्ञान लिने काम गर्छ कर्मेन्द्रियले काम गर्ने काम गर्छ क्या मैले पनि भने ज्ञान बोध अथवा थाहा पाउनु अथवा काम गर्नु दुईटा हिसाब हुन्छन् होइन आँखाले हेर्ने काम गर्यो देख्ने काम गर्यो देखिदियो देखेपछि के भयो थाहा भयो नि त संसार रहेछ भनेर त्यसै गरी यसको अर्थ के हो भने एकादशी आज हो आज 27 गते शनिबार हो होइन हो आज 27 गते शनिबार आज एकादशी व्रत लिनुपर्छ शास्त्रीय मान्यता अनुसार बुझ्नुभयो अनि आँखालाई संयमित बनाउनको लागि मन्दिर जानुपर्छ हो सांसारिक भौतिक वस्तुमा रमाउनु हुँदैन आँखाले आज यसले चाहिँ भगवानको छविलाई चाहिँ खिचेर ल्याउनुपर्छ आफ्नो मनमा आँखाको काम कानको काम आज पल्ला घरकी ठुलियामासँग बसेर पल्ला घरकी ठुलियामासँग बसेर तल्ला घरकी सानैको आमालाई गाली गर्ने काम आज गर्न हुँदैन त्यो गाली गरेको पनि सुन्न पनि हुँदैन गर्न त फेरि पछि मुखले म यसको पनि पछि भनिहाल्छु अर्काको भनाइलाई सुनेको अर्काको भनाइलाई चाहिँ कर्णप्रिय गरेको काम आज गर्न हुँदैन कानको काम त्यो भयो अथवा आज भजन सुन्नुपर्छ कानले राम्रो चिज मात्रै ग्रहण गर्नुपर्छ भन्ने मानेमा अर्थ जान्छ नाकले आज कति मिठो है भन्ने खालको हुँदैन आज भगवानलाई अर्पण गरेको फूलको सुगन्ध आहा भन्ने खालको दिन हुनुपर्छ आज भगवानलाई अर्पण गरेको तुलसी पत्र आहा कति स्वादिष्ट छ कति प्रिय छ भनेर चाहिँ भन्न सक्नुपर्छ आज त्यो हो नाकको काम आज जिब्रोले आहा कति मिठो हो नुन ठिक्क लागेछ भन्न हुँदैन आज भगवानको नाम संकीर्तन गर्दाखेरि यो जिब्रो यो प्रयोग हुनुपर्छ हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्नुपर्छ अरूलाई यो जिब्रोबाट ओम नमो भगवते वासुदेवाय जप्नुपर्छ यो जिब्रोले अरूको व्यक्ति विशेषलाई गाली गलोज अर्काको प्रशंसा अर्काको निन्दा गर्ने जिब्रो आज प्रयोग गर्न हुँदैन एकादशीको अर्थ त हो आज शरीर छाला छालाले यस्तो काम गर्छ आज म त यस्तो भएँ उस्तो भएँ भने क्रिम दलेर पाउडर दलेर स्पर्शद्वारा कोहीसँग चाहिँ सम्भोग गरेर आज छालाले गर्ने जुन स्पर्श गर्दाखेरि हुने उमङ्गहरू गर्न हुँदैन आज यो छालाले यो शरीरले भगवानको सामग्री अर्पण गर्नुपर्छ अक्षता अर्पण गर्नुपर्छ आज चन्दन अर्पण गर्नुपर्छ आज फूल अर्पण गर्नुपर्छ आज तुलसी पत्र अर्पण गर्नुपर्छ यो छालाको काम भयो महसुस गर्ने काम भयो आज मलाई गर्मी भयो आ म त सुतिदिन्छु भनेर गर्मी महसुस गरेर सुत्न हुँदैन आज मलाई जाडो भयो आज सुतिदिन्छु भनेर सुत्न हुँदैन आज एकादशीको अर्थ त हो आँखा कान नाक जिब्रो र छाला यी इन्द्रियहरूलाई संयमित गर्नु नि आज एकादशीको महिमामा पाँचवटा इन्द्रिय परे अर्को पाँच इन्द्रिय कर्मेन्द्रिय काम गर्नेवाला बोली बाढीद्वारा भगवानको गुणानुवाद सुन्नु गुणानुवाद गर्नु नै राम्रो हुन्छ अरूको बारेमा निन्दा चर्चा परिचर्चाहरू गर्न हुँदैन छोटो अङ्ग छोटो कुरामा मैले तपाईँलाई जानकारी गराएँ यो हातले आज भगवानको लागि फूल अर्पण गर्नुपर्छ फूल टिप्ने काम गर्नुपर्छ न कि यसले मिठो मिठो खानेमा यो हात तल्लीन हुन हुँदैन यो हात आज भगवत स्पर्शको लागि दान दक्षिणा गरेर यो हातलाई पवित्र पार्न दिनु आज न कि यसले कसैलाई पिट्ने होइन यसले चाहिँ अरूलाई गाली गर्ने काम गर्न हुँदैन आजको खुट्टा दौडिने काम गर्ने धेरै कुरामा चाहिँ संघर्ष गर्ने भन्दा पनि भगवानको मन्दिरसम्म जाने पाउलाई कष्ट दिनुपर्छ आज। अर्को छ मलमूत्र त्याग गर्ने, मलद्वार भनिन्छ हामी। आज यो मलद्वारले जब मलद्वारबाट मलहरू बाहिर निक्लिन्छन् अथवा हाम्रो नेपाली भाषामा दिसा गरिन्छ, त्यसपछि शरीरलाई स्पर्श हुन्छ, शरीर अशुद्ध हुन्छ, फेरि नुहाई धुवाई गर्नुपर्छ। हामी हरेक चोटि दिसा पिसाब गरिसकेपछि, पिसाब त होइन, दिसाब गरिसकेपछि नुहाउनुपर्छ है। त्यही भएर यसलाई आज मलद्वारबाट मल बाहिर निक्ल्यो भने नुहाउनु, आज शुद्ध रहनु भन्ने अर्थमा जान्छ। अर्को उपस्थ कर्म भन्छ क्या, एउटा पति पत्नी बीच आज सहवास गर्नु हुँदैन, आज त्यो खालको प्रेम प्रेमका बीचको सम्बन्धलाई चाहिँ स्मरण गर्नु हुँदैन, आज भगवानलाई स्मरण गरेर आज त्यो खालको वातावरण गर्नुपर्छ। र अन्तिममा मन हरेक दिन हरेक क्षण त भगवानमा लाउनै पर्यो। आज चाहिँ उनै राधा रमणलाई, उनै लक्ष्मी रमणलाई, उनै पार्वती रमणलाई नि सम्झेर हामीले चिन्तन मननहरू ध्यानहरू गर्यौं भने अनि बल्ल एकादश इन्द्रियलाई वशीकरण गर्नु नै एकादशीको अर्थ हो। ल अब के गर्ने, आज त मेरो एकादशी हो है माइली भन्ने अनि जाने पल्लो घरमा अनि बिडी सल्काएर खाने राधे राधे। त्यस्तो चलन छ पहाडतिर, मलाई सुन्नमा आएको छ। ए ठुली आमा, आज त मेरो व्रत हो, त्यो पल्ली घर कि त्यो फलानी छ नि फलानी, त्यो राम राम राम राम राम भनेर उसको बारेमा गाली गरेका छ। के एकादशी भयो, एकादश इन्द्रियले नि तपाईँको वशमा छैन भने कसरी एकादशी भयो भने के। मेरी बुहारी त राम राम राम राम, तँ कस्ती छ नि, तँ कस्ती छे, तँ तँ तँ त्यसले छोरोलाई त हेर त हेर, छोरोलाई त चप्रक्कै हातमा लिकेर नि भन्ने खालको, त्यो खालको शब्द बोल्न हुँदैन आज। त्यो खालको शब्द मनले पनि सम्झिन हुँदैन, त्यो खालको शब्द अरूले बोले भने त्यो पनि सुन्न हुन्न। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्रहरू जप गर्नुपर्छ आज। एकादशीको अर्थ त्यही हो सज्जनहरू। हामी आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि म तपाईँहरूसँग सँगै रहनेछु, एकैछिन विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: छौ र तपाईसँग भएका विभिन्न संस्कृतिका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग हामी रहन्छौ। यो रहँदै गर्दा तपाई र तपाईको परिवारको बारेमा चिना टिप्पणी हेराउने, भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने लगायत विभिन्न कामहरू हामी गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी यसै पनि तपाईहरूसँग भएका विभिन्न जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी भने दिने एउटा प्रयास गरिरहन्छौ। हामी 98453 97658 र 98142 73601 तपाईहरूसँगका विशेष जानकारीहरू लिने प्रयासमा हामी लागिरहेका छौ। हामी तपाईसँग भएका विभिन्न जानकारी त यसले पनि दिइहाल्छौ। हामीलाई नेपालभरबाट सुनि पनि रहनु भएको छ मलाई थाहा छ, र तपाईँ र मेरो कुराकानी, तपाईँ र मेरो भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासा लगायत धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौ। किन त आज एकादशी, किन त आज यो हिजो चाहिँ एकादशी पूरा तिथि थियो, आज चाहिँ एकादशी तिथि छैन, फेरि पनि किन हामी एकादशी मानिरहेका छौँ भन्दाखेरि म तपाईँलाई फेरि पनि अर्को कुरा गरेर ज्ञान गराउँछु। हामीले खोज गरिरहेका छौँ क्या, मैले अहिले पनि भने तपाईँले हामीलाई जति हामीलाई तपाईँले चाहिँ ज्ञान दिइरहनु भएको हुन्छ नि, हामी त्यति तपाईँहरूलाई चाहिँ धेरै कुराको जानकारी दिने प्रयास गरिरहेको हुन्छ। हामीसँग धेरैवटा प्रमाणहरू जुटिरहेका छन्। हामी जब बोल्छौँ अप्रमाणिक कुराहरू सकभर हामी बोल्दैनौ, बोल्न पनि हुँदैन, किनभने हामी तपाईसँग र तपाईँको बारेमा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग यो ज्योतिषको, धर्मको, संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँहरूलाई जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौ। वास्तवमा के भन्छ त निर्णय सिन्धुले, वास्तवमा के भन्छ त हाम्रो धर्म संस्कारले, वास्तवमा कसरी हामी अगाडि बढ़िरहेका छौं भन्ने कुरामा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। पञ्च पञ्च साम वैकल्य सुन्नुहोस् है, पञ्च पञ्च साम वैकल्य षड् पञ्चाच चैव बाबरी त्रिजटी सप्त पञ्चाच नव पञ्चाच मोहिनी। यदि पञ्च पञ्चासाम वैकल्य, यदि 55 घडी दशमी भयो भने त्यस पछाडिको एकादशीलाई वैकल्य एकादशी भन्ने गरिन्छ। अर्को 56 घडी दशमी भएको एकादशीलाई विशेष गरी बाबरी एकादशी भन्ने गरिन्छ। त्रिजती सप्त पञ्चाच, सप्त पञ्च भनेको 57 घडी दशमी भयो भने त्यसलाई त्रिजती भन्ने गरिन्छ, बुझ्नु भने। यदि नव पञ्चाच मोहिनी अगर 59 घडी दशमी भएको दिनमा एकादशी पर्यो भने त्यसलाई मोहिनी भन्ने गरिन्छ। वैकल्य धननाशाय पुत्रनाशाय बाबरी त्रिजटी आत्मनाशाय सर्वनाशाय मोहिनी, बुझ्नुभयो। यसको अर्थ यो एकादशीको बारेमा हामीले धेरै अध्ययन गर्यौं, यसपालि फेरि आजभोलि यो सामाजिक सञ्जालले मान्छेलाई यति धेरै भ्रमित पारिदिएको छ, जो पनि गुरु बनिदिएको छ आजभोलि, हेर्नु न फेसबुकमा लेख्दै भइगयो होइन, फेसबुकमा जसले जे लेख्दियो त ख्याट भइहाल्यो, त सकियो ए गुरु बनिहाल्यो, उसले कहाँबाट अध्ययन गर्यो, कुन सोर्सबाट ल्यायो केही थाहा छैन। त्यसो भएको हुँदा वैकल्य धननाशाय पुत्र नाशाय बाबरी त्रिजटी आत्मनाशाय सर्वनाशाय मोहिनी। यो वैकल्य एकादशी उपासना गर्यो भने धनलाई क्षति हुन्छ भनेको छ। बाबरी नाम गरेको एकादशी उपासना गर्यो भने पुत्र नाश हुन्छ। त्रिजटीय नाम गरेको एकादशी उपासना गर्यो भने आफ्नो आत्मा विनाश हुन्छ अथवा आफूलाई हानि गर्छ भन्ने अर्थमा लाग्छ यो। अनि सर्वनाशाय मोहिनी, सबै कुरालाई नाश हुन्छ मोहिनी एकादशीको, मोहिनी दशमी लिएर एकादशीको उपासना गर्नेहरूको लागि एकदम सप्रमाणिक कुराहरू नि सबै। हामी फेरि पनि भने जति पनि हामी बोलिरहेका हुन्छौ, जति पनि हामी कर्म गरिरहेका हुन्छौ, यी सबै कर्महरूको लागि विशेष गरी तपाईँहरूले जान्नै पर्छ। यो जान्नु भएन र यो तपाईँले अलिकति ख्याल गर्नु भएन भने धेरै कुरामा असर पर्छ। धेरै गुरुहरूले यहाँ के भन्नुभएको थाहा छ, हामी त पुरै चाहिँ सत्ताइस के अरे हिजै 26 गते नै एकादशी लिने भनेर फेसबुकमा पोस्ट आउनु भएको छ। तर म भन्ने गर्छु विशेष गरी हामी शास्त्रले उद्धृत गरेका कुराहरू, शास्त्रले भनेका कुराहरूलाई हामीले मान्नुपर्छ। यो वास्तवमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि शास्त्र आधारमा एकादशीको व्रत भनेर मजाले लेख्दै हुन्छ है। हामी यस्तै यस्तै कुरामा धेरै भन्दा धेरै तपाईँहरूलाई हामी जानकारी दिइरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरू हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हामी तपाईँलाई यतिखेर धेरै भन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धी मात्र नभएर ज्ञानवर्धक कुराहरू पनि दिइरहेका छौँ। हामी तपाईँको कुनै प्रश्नहरूको लागि हामी तपाईँसँग यहाँ देखिरहेका छौँ। यो के छ भने तपाईँहरूलाई एउटा कुरो म भनिहाल्छौँ, एकादशीको बारेमा धेरै कुराहरूको हामीले चर्चा र परिचर्चाहरू पाएका छौँ। बहु ग्रन्थ विरोधेन ब्राह्मणेषु विवादेषु एकादशीं परित्यज्यं द्वादशीं समुपोषयेत् भनेको छ। के छ भने एकादशी दशमी युक्त भयो भने बरु त एकादशी नलिनु, बरु शुद्ध द्वादशी लिनु है भनेर शास्त्रमा उद्धृत गरेको छ। त्यसो भएको हुँदा एकादशी आज हो, एकादशी हिजो भन्नेहरूको लागि जजल्ले भनेको छ, जजल्ले त्यसरी तपाईँहरूलाई लगाइदिएको छ, यी सबै कुराहरूको लागि तपाईँले विशेष ध्यान दिनै पर्छ। ध्यान दिनु भएन भने शास्त्र मारमा पर्छ, शास्त्र मारमा पर्यो भने धेरै कुराको घाटा तपाईँ र हामीले बेहोर्नुपर्छ। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएछ। फेरि कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? ममताजी, केआई सिंहबाट हजुरको शुभ नाम के पर्यो होला? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होला? है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 1:10
0: दिउँसोको समय। कुन जिल्लामा भयो जन्म चाहिँ? डोटी जिल्लामा भयो। तपाईँको को अरे मान्छे? आफ्नै हो। 65 सालको फागुनको 28 गते 1:10 जन्म भयो। टेक कुमारी नाम आउँछ तपाईँको लागि। सिंह राशि हुन्छ, राशि स्वामी सूर्य शनिको घरमा गएर बसेछ। बाबा र आमाको सम्बन्ध राम्रो भएन, बाबासँग पनि खासै कुरा मिल्दैन है। अनि पढ्न पनि खासै मन लाग्न छोडिसकेछ। राहु भन्ने ग्रह चलिसकेछ, प्रेम पर बिहा गरौँ गरौँ भइसकेको छ, ग्रह धेरै कुरामा बिग्रिएको छ होइन, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने होइन, ग्रहको शान्तिहरू गर्ने कामहरू गरिसकेपछि धेरै कुरामा तपाईँलाई सहज हुने भयो। ग्रहको शान्तिहरू गर्नु, ग्रहको पूजा पाठहरू गर्नु तपाईँले धेरै कुरामा राम्रो हुन्छ। अब यो अलिकति शान्तिहरू गर्नु भएन भने धेरै कुरामा बिग्रिने खालको योग छ है त। सबैभन्दा राम्रो चाहिँ एक अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो, दक्षिण दिशा राम्रो हुन्छ। बिहिबार व्रत भन्नु, अहिले छुट्टिन्छु। राधे राधे। मैले भनिसके त राहु चलेछ, केटाहरूसँग फोनमा बोल्न थाल्नुभयो, भेट्न थाल्नुभयो, त्यहाँबाट मन बिग्रिसकेको छ, तपाईँलाई पढेर के हुन्छ जस्तो लाग्नै छोडिया छ, बिहे गर्न पा ढुक्कै हुन्थ्यो भन्ने भइसकेको छ, हो कि भन्नु त ठ्याक्कै। अनि ग्रह त्यसो भइसकेको छ, प्रेम परिरहेको छ, अब त प्रेमिकासँग पनि बिहा नहुन सक्छ होइन, कहाँको मान्छे हो तँ, धनगढीतिरको हो कि डोटीतिरकै मान्छे हो? कोसँग फोनमा बोल्नुहुन्छ त? किन नबोल्ने, मजाले बोल्नुहुन्छ, झुट बोल्नै पर्दैन नि। को छ त छेउमा, बाबा आमाले सुन्नुहुन्छ भनेर ढाट्नु भएको मलाई? मम्मीको मोबाइलबाट पनि त अरूसँग बोल्न मिल्छ नि होइन, आफ्नै फोन भएर नि अरूबाट पनि बोल्न मिल्छ। जे होस् तपाईँको ग्रह बिग्रिएको छ, राहुको शान्ति गर्ने, बिहिबार व्रतहरू बस्ने, उपासना गर्ने, गुरु चण्डालीको शान्तिहरू गर्ने, बिहिबार कहिल्यै पनि लसुन प्याज मात्रामा सुन खाने कामहरू गर्नु राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। व्रतको लागि कुन महिनामा भन्दा पनि अब आउने बिहिबारबाट प्रारम्भ गर्नु भन्दा भन्नु है, अब आउने बिहिबार त फेरि अस्त पर्दो रहेछ होइन, अब आउने बिहिबार होइन, साउनको अन्तिम हप्ताको बिहिबारबाट प्रारम्भ गर्नु, एकचोटि मलाई फोन गर्नु अनि म जानकारी गराउँछु। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो डोटीबाट, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान समयदेखि धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। कोही हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर? दार्चुलाबाट निर्मलाजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जान चाहनुहुन्छ? अहिले छोराको साल महिना गते समय भनिदिनु त।
2: 2064 साल कार्तिक महिना 12 गते
0: कार्तिक महिनाको 12 गते
2: सोमबार बिहान 10:35
0: बिहान। कुन जिल्लामा भयो जन्म?
2: काठमाडौँ जिल्ला।
0: काठमाडौँमा को अरे मान्छे?
2: मेरो छोरा।
0: 2064 सालको कार्तिकको 12 गते के बार थियो अरे?
2: सोमबार
0: थियो है। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 64 सालको कार्तिकको 12 गते 10:35 बिहान राशिको नाम बुद्धि नाम आउँछ, वृष राशि हुन्छ। अहिलेसम्म के राशि के नाम हेर्ने गर्नु भएको छ?
2: नाम त के अरे राशि त वृष नै हो होइन, नाम विवेक
0: होइन, बुद्धि प्रसाद बुद्धिराज नाम आउँछ, वृष राशि हुन्छ। सात मान्डलिक राहु चलिसकेको छ। यो बच्चाको पनि पढाइमा असाध्यै कमजोरी छ, दाजुभाइसँग कुरो कहिले मिलेन, आमा र बाउको पनि राम्रो सम्बन्ध छैन, के छ अहिले अवस्था? किन त्यसै धेरै
2: पढाइ त अहिलेसम्म भन्नाले 1 वर्ष भयो पढाइ बिग्रेको, त्योभन्दा पहिला त ठिकै थियो।
0: मैले आज हेरिरहेको छु नि त चिना होइन, आज यहाँबाट हेर्दा चिना बिग्रिसकेको देखाउँछ। मैले आजभन्दा 5 वर्ष अगाडि पढाइ बिग्रिएको भनेको छैन नि, राहु प्रारम्भ छ, राहुको एउटा कवच धारण गराइदिनु, एउटा आँखको बोर्डसम्म बिहे गराइदिइहाल्नु, नभए बुहारी चाहिँ धेरै डुवा ल्याउन सक्छन्, बिहेमा धेरै कुरामा समस्याहरू हुन सक्छ होइन। राहुको शान्ति गर्ने एउटा घाँटीमा बीज लाउनु, क्या तपाईँकोतिर बीज भन्छन्, हामी त्यसलाई कवच भन्छौ, कवच धारण गराइदिनु पर्छ होइन। अनि कवच धारण गराइसकेपछि धेरै कुरामा राम्रो हुन्छ, ग्रहको शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने एउटा आँखसँग पनि बिहे गर्नुपर्छ है। आँखसँग बिहे गराउन गुरुबालाई भेट्नुपर्छ, गुरुबाले गराउनुहुन्छ, तर छिट्टै गराउनु, फेरि ग्रह धेरै बिग्रिसकेको छ, माङ्गलिक पनि छ, फेरि बिहे पनि बिग्रिन्छ, पढाइ पनि बिग्रिन्छ, धन सम्पत्तिमा नाश हुन्छ, के गर्ने, बिग्रिएपछि धेरै बिग्रिन्छ, ग्रहको शान्तिहरू गरेर अगाडि बढ्नु होला, अहिले छुट्टिन्छु है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ। हामी काठमाडौँको लागि आज जुन भेट्ने तयारी गरिरहेका थियौँ, आज भेट्नेको तयारी हाम्रो असफल भएको छ। कारण हो, हामी विशेष कारणले यतिखेर चितवनमा नै रहनुपर्ने अवस्था भएको छ। त्यसो भएको हुँदा हामी 30 गते मंगलबार तपाईँ र मेरो भेट काठमाडौँमा, त्यो चाहिँ परिपक्का हो, हामी सम्भव भयो भने भोलि नै काठमाडौँ आइहाल्छौँ, अनि तपाईँ र मेरो भेट चाहिँ 30 गते मंगलबारको दिन रहन सक्छ। जति पनि काठमाडौँमा भेट्न चाहनु भने अहिले हामीलाई सुन्नु हुने र काठमाडौँमा आफ्नो परिवारसँग आफ्नो आफन्तहरूसँग गुरुलाई गुरु आउनु भएको छ है भेट्न जानुहोस् भनेर भन्ने खबर गर्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि मैले के अनुरोध गरेँ भने तपाईँहरूले हामीलाई जति माया गर्नु भएको छ नि त्यो माया तपाईँहरूलाई हामी सधैँभरि माया रहिरहने खालको आभास दिलाइरहनेछौँ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेको छु। हामी यतिखेर हामी भूत भविष्य र वर्तमान सम्बन्धी मात्र नभइकन धर्म संस्कार र संस्कृति पनि तपाईँलाई सिकाइरहेका छौँ। एउटा कमेन्ट आएको छ रोशन राईबाट, गुरु राधे राधे, म खोटाङको जन्ती ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पञ्जाबको लुधियानाबाट हो। गुरु, म लगायत मेरो परिवार धार्मिक आस्थाको हिसाबले राम्रो, हाम्रो परिवार 2 पुस्ता अगाडिदेखि नै क्रिस्चियन धर्म मान्ने परिवार हो, तर अहिले यहाँ इन्डियामा बस्दा साथीहरूको सङ्गतले गर्दा ज्योतिष दर्पण कार्यक्रम सुन्ने मौका पाएँ। सुन्दै जाँदा यो ज्योतिष दर्पण कार्यक्रम प्रति अगाध माया बस्यो गुरु, त्यसकारण समय मिलेसम्म सुन्ने कोसिस गर्दछु। गुरु हप्तामा एकचोटि कमेन्टबाट चिन्ह हेर्ने व्यवस्था गर्नुभए हामी जस्ता पराई भूमिमा बसेर ज्योतिष दर्पणलाई माया गर्ने व्यक्तिहरूलाई साह्रै राम्रो हुन्थ्यो गुरु भन्नुभएको छ। ठिक छ, धेरै राम्रो छ। एउटा कुरो के मैले बुझिनँ भने, म लगायत मेरो परिवार धार्मिक आस्थाको हिसाबले हाम्रो परिवार 2 पुस्ता अगाडिदेखि नै क्रिस्चियन धर्म मान्ने परिवार हो भन्नुभएको छ, तर अहिले यहाँ इन्डियामा बस्दा साथीहरूको सङ्गतले गर्दा ज्योतिष दर्पण कार्यक्रम सुन्ने मौका पाएँ भने, उहाँ पनि सायद रोशनजी पनि अहिले क्रिस्चियनै हुनुहुन्छ होला होइन रोशनजी, मैले त्यही बुझेर त्यही सोधेको मात्रै है, र क्रिस्चियन भएर पनि ज्योतिष दर्पण कार्यक्रम मन पराउनु भएको हो कि जस्तो लाग्यो, त्यो पनि ठिक छ, केही फरक परेन, तर यो एकदम विडम्बना हो। क्रिस्चियन वास्तवमा धर्म होइन, फेरि मैले यो पनि भनिहालेँ, अहिले वास्तविक धर्म अनुशासन हो, अनुशासन हिँड्छ क्रिस्चियन धर्म। अब म योभन्दा धेरै मैले बोलिनँ। अर्को कमेन्ट छ, गुरु राधे राधे, म कालीकोट खाडा चक्र नपाबाट मदन प्रसाद पाण्डे बोल्दैछु, म सनातन रेडियो नेटवर्कबाट सुन्दैछु, म हाल काठमाडौँबाट हो, काठमाडौँ कुन ठाउँ भेट्ने हो हजुरलाई भन्नुभएको छ। मदनजी, सबैभन्दा पहिले हाम्रो 98453 97658 हाम्रो वाट्सएप छ, यसमा जोइन हुनु, सबैभन्दा राम्रो त्यहाँ लोकेसन सेयर पनि गरिरहेका छौँ हामीले, र 30 गते हामी काठमाडौँको चक्रपथ बाँसबारीमा जहाँ अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठ्याक्कै अगाडिपट्टि त्यो सानो गल्लीबाट भित्र छिर्ने ठाउँ छ, त्यहाँ जुन प्रभु ब्याङ्क भएको घरबाट छिरेपछि 2 घरभित्र भनेको अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा चौतारा रेस्टुरेन्ट छ, त्यहाँ हामी बस्ने गर्छौँ। 30 गते त्यहीँ हाम्रो भेटघाट हुन्छ। तपाईँहरू सकभर एकचोटि हामीलाई फोन गरेर नम्बर दिनुभयो भने हामी फोनबाट धेरै जानकारी पनि गराउँछौँ है। हामीलाई धेरै हुनुहुन्न, 15-20 जना मान्छे हुनुहुन्छ, त्यो मान्छेलाई सबैलाई फोन गर्न हामीलाई धेरै गाह्रो पनि छैन। त्यसो भएको हुँदा तपाईँहरूलाई त्यही कुराको म जानकारी गराउँछु, र हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौँ। कार्यक्रम हरेक दिन तपाईँ सुन्दै आइरहनु भएको छ। काठमाडौँमा चिना हेराउन पनि मिल्छ, चिना बनाउन पनि मिल्छ, कवचहरू धारण गर्न पनि मिल्छ। सबै कुराको लागि तपाईँ सम्पर्कमा रहनको लागि अनुरोध गरे। हामी अस्ति नै आउने भनेको, अस्ति नै हामी आउन सकेनौ। हामी जुन शङ्खुप सभाबाट आउने बित्तिकै जाने कार्यक्रमको तयारी थियो। हाम्रो थकान, हाम्रो यहाँको आफ्नै काम धेरैले सहज भएन, आज भेट्ने भन्ने कुरा पनि सहज भएन। अब 30 गते मंगलबारलाई परेको छ। ज जसले मलाई फोन गर्नु भएको थियो सबैलाई फोनबाट मैले जानकारी गराइसकेको छु कि म 30 गते आउने भए भनेर। फोनै गर्नुभएको छैन भने चाहिँ तपाईँहरूले रेडियो सुन्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला भन्दै यही जानकारी गराएँ। काठमाडौँमा 30 गते भेट्ने तपाईँको परिवारलाई पनि खबर गर्दै गर्नुहोला भन्दै आजको लागि चाहन्छु। तपाईँ र मेरो भेट भोलि बिहान 8 बजे रेडियोको ध्वनि तरङ्गमा रहनेछ। आज्ञा दिनुहोस्। राधे राधे।

0: यो हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्क। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित।

0: सबैभन्दा पहिले मुख्य खबर। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलप्रासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज पनि थोरै ठाउँमा ठूलो वर्षा, अनि पहाड़ र तराईका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर मनसुनी वायुको प्रभाव छ। आज दिउँसो देशका सबै जसो प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमानमा शाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीओको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिएर घण्टौं जाम हुने नवलप्रासीको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ। नारायणघाट बुटवल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो। यसअघि दाउन्ने खण्डमा यात्रु घण्टौं सड़कमै बस्नुपर्ने अवस्था हुन्थ्यो। अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन। नवलप्रासी बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको थियो। दाउन्ने क्षेत्रमा सहज रूपमा गाड़ी चल्न थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। विगत भन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाड़ीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणघाट बुटवल सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो। नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालो पत्र र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालो पत्र तथा कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने सड़क सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश, नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका काम कार्यवाही यथास्थितिमा राख्न भनेको हो। संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको चैत 30 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा

0: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिफारिश गरिएकाहरू नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिन्छ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुर पनि पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकार गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराति शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले शव परिवारले बुझेका छैनन्। अब विदेशको खबर। अमेरिका इरान बीचको युद्ध विराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्ध विराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ़दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गरेको छ र यसका लागि हामी सहमत छौं। दुवै देशबीच भएको अन्तरिम युद्ध विराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। योसँगै ट्रम्पले सम्झौताको उल्लंघन गरिएको र युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जितमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 बजे साबिकको विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलपरासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाए। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही असार 27 गते शनिबारको दिन
2: फेरि अस्पताल नेपालगंजबाट हाडजोरी नसा बा तथा मेरुदण्ड रोग

0: डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असार 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।

घुम पनि बस्यो घुम घुम घुम बदल गर्यो।

पछि तिमी त हाम्रै फन्दामा पछि तिमी त हाम्रै फन्दामा पछि तिमी त हाम्रै फन्दामा पछि तिमी त हाम्रै फन्दामा।

आज कमेर पानीले हामीलाई साथी बनायो, आज कमेर पानीले हामीलाई साथी

रेडियो टाइगर 79.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाँच्ने।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा

0: मा कोर्स 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसई दिएका विद्यार्थीहरूलाई 15% छुट कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ दलित जनजाति अपाङ्ग पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ प्रोप्राइटर आस्थाराम चौधरी सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 500 AR कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त
0: तपाई मात्रै चुरोट स्तुति गाँजा पुकार जाँड दारू खाइरहनु भएको छैन तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति पुकार सेम्बहार गाँजा चुरोट खाई दीर्घरोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं निरोगी बनौ बचत गरौं आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ
4: प्रालीको हो
5: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। गगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, बीती राजमार्गको काभ्रे खण्डमा आवाज जावत रोकियो, यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक, श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाघ्यो, हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै। र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण भीमभेती गाउँपालिका 5 भर्याङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 मिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19.64 खर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको यो खर्च खस्दै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन, एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफी उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सूचनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत 2 प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङको धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रिमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिकका अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रिमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ गीतका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। विदेशको खबर, भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्ञान गुमाउनेको संख्या 4,000 जना नआएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप 1,000 मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्यहरू ले उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी रहेका छन्। यसैबीच संयुक्त राष्ट्र संघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इङ्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलान्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इङ्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गोकर्णे खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बिती राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली। सार्वजनिक श्रोतालाई संगीत सूचनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। हराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इङ्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
5: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 MHz।

0: नमस्कार छ है
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यही जाने पनि होइन। भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

केटी संस्कारी छ भनेर मैले तेरो बिहे पनि फिक्स गर्ने, यत्रो बेर हामी कुरिसक्यौ, आई त थियो, आखिर हाम्रो विश्वास तोडेर गए होइन, हिँड जाउँ, हिँड भनेको।

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारा से, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाज झै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया।
4: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषय वस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
8: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
9: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत। सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप भुरिगाउँ बजार बर्दिया।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही असार 27 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: सबैजनालाई नमस्कार छ है।
4: नमस्कार।
3: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
10: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-79-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

A for apple. B for

0: लक्ष्मी
1: ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: सीधा कुरा, प्रश्न विचार,
3: उज्यालो रेडियो नेटवर्क।
1: अहिले बेलुकीको 6 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश जीवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकार

0: कुल स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाइ।
1: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा ज्ञानी भानुभक्तको योगदानलाई हामीले सम्मान गर्नुपर्छ।
0: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
2: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आईसीयूमा रहेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़क प्रदर्शन गरेका छन्। नेपालीको शव गैराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवेशी सेना अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफै माथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
2: बागमती किनारमा बाढ़ीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढ़ीकै कारण विस्थापित भएका छन्। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर गएराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
0: बझाङको केदारसिंह र दुर्गाथली गाउँपालिकाको सिमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरीले जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडा चौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापनतर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
2: दैलेखको चामुण्डा गृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाँडामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढमा रहेको लामगढाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाडीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाड़ी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
0: सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसुनको निम्नचापी रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी दिन आग्रह गरेको छ।
2: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात मार्च अप्रेलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकी शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। मध्य भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्य भन्दा 1 डिग्री सेल्सियस भन्दा बढ़ी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको संकेत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसुनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढ़ेको छ। नेपालमा पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसूनसम्म पनि पर्ने देखिन्छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढ़ी पसेपछि कृतिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्षभर नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला लगाएका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चको त चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्किँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
0: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक

0: मा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
1: गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झण्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइचो लागेको थियो। भाटभटेनीकी निर्देशक सावित्री घले गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खोल्ने 8 स्टोर हो। अब छापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ। गुरूङले कर्मचारी र मजदूरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो। आन्दोलनका क्रममा भाटभटेनीका 28 शाखा मध्ये 12 आगजनीबाट पूर्ण नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो। कम्पनीका अनुसार त्यसबाट झण्डै 10.5 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको थियो। अत्याधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणाली सहित पुनर्निर्माण सम्पन्न भएको भाटभटेनीले जनाएको छ।
0: पुराणमा सीमित रहेको मोक्ष मार्ग बिउताउन बागमती सरकारले बजेट सहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64 प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो। झण्डै 1.93 अर्ब रूपियाँ लागत अनुमान गरेको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाडौँ र काभ्रेका लागि बजेट विनियोजन भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिङ्ग कुशेश्वर महादेवबाट यात्राको शुरूआत हुनेछ, जहाँ अहिले 5.76 करोड़ निर्माण कार्य अघि बढ़ेको छ। इन्जिनियरिङ अधीन अनुसार आदि लिङ्गदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सड़क स्थल हुनेछ र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण पनि गरिनेछ। स्कन्द पुराणको हिमत्व खण्डमा वर्णित यो झण्डै 2900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टुवा पुग्ने प्रदेश सरकारको दावी छ।
1: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। राष्ट्रपाकी सांसद ज्ञानु पौडेलले बाल बालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली, मधेस, लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विज्ञ डाक्टर किरण रूपाखेतीले नेपालमा 5 वर्ष मुनिका 33% बाल बालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभयो। सहभागीहरूले 3 तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट गएको जून 17 तारीकमा भएको युद्ध विराम सम्झौता संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ्ने बताउनु भएको छ।
0: स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अल्मेरियाको लोस गायारडोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 जना बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र गतिमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भूइँमा खसेर आग लागि शुरू भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। स्वयं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औषधभन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डढेलको थप भीषणता बढ़ाइरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतारले 12 ओभरमै 25 रनमा अलआउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 विकेट तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ।
0: र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकप क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार 3 पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरिसकेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुट बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसै गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेल साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा केन्द्रित छ।
2: वरदन घाँसीतिर मन्दी धन कमायो, नामकै रहस पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरका तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन।
1: पर्सि सोमबार असार 29 गते नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन भानु जयन्ती। यही दिन विक्रम सम्बत 1871 तनहुको चुदी रम्गा गाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिको जगमा जति इँटा थपिएका छन् तीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा बलियो इँटा भानुभक्तले नै राख्नु भएको हो भन्दा फरक नहोला।
3: आदि कवि, तिम्रो नाम त कति चलेको छ, तिमी जस्ता सपोत बिना यो देश चलेको छ। थियो ज्ञानी बुद्धिमानी कृति अमर रह्यो, छैनौ तिमी सँगै आज सँगै भाके भयो, छैनौ तिमी सँगै आज सँगै भाके भयो। भानुभक्त रामायणले छायो कुना कुना, त्यसैले त सकिया छैनौ तिमी अलप हुन।
1: भानुभक्तलाई प्रेरणा दिने एउटा प्रसिद्ध प्रसङ्ग छ। एक सामान्य घाँसीले आफ्नो मेहनतबाट कुवा खन्ने र त्यस कुवाबाट सबैले पानी पिउन पाउँछन् भन्ने सोच थियो। यसरी जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी दिएको सामान्य अर्थीले नै जीवनको दिशा तय गरिदियो। त्यही एउटा वाक्यले नेपाली साहित्यलाई नयाँ बाटो देखायो र उहाँले संस्कृतमा मात्र सीमित रहेको महाकाव्य रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नागरिकको हातसम्म पुर्याउने अठोट गर्नुभयो।
2: कहिले भक्तमाला लेख्यो त कहिले लेख्यो रामगीता, शिक्षा लियो बाजेबाट, संस्कार पिताबाट, आभारी छ नेपाली भाषा पाएर तिम्रो साथ, सधैँ हिँड्दथ्यौ तिमी हातमा किताब अनि ओठमा मिठो मुस्कान लिएर, विदा लिएर पनि अमर छौ आज तिमी त्यही अमूल्य ज्ञान दिएर।
1: त्यस समयमा साहित्य, धर्म र ज्ञानका ठूला ग्रन्थहरू संस्कृत भाषामा लेखिन्थे, जुन भाषा सीमित वर्गको मात्र पहुँचमा थियो। भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा उतार्ने साहस गर्नुभयो र त्यही कार्यले उहाँलाई नेपाली भाषाको इतिहासमा अविस्मरणीय बनायो। यो सामान्य मानिसलाई ज्ञान र साहित्यसँग जोड्ने एउटा क्रान्तिकारी प्रयास थियो। भानुभक्तले लेख्नु भएको भाषा सरल, मिठो र मानिसको हृदयसम्म पुग्ने खालको थियो। त्यसैले नै उहाँको रचना पुस्तौ पुस्तासम्म लोकप्रिय बनिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: पुराण महाभारतका कथाहरू चाहिँ संस्कृत भाषामा मात्रै भनिने अथवा अनुष्ठान गरेर, पुराण लगाएर अथवा कुनै उ गरेर मात्रै सुन्ने जुन एउटा परम्परा, अरू सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको, सुन्न सकिन्छ, पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्ति रामायणको महत्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि, अनि अर्को कुरा भाषाको कुरामा पनि सरल भाषामा आयो।
1: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधु शिक्षा जस्ता महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधु शिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कड़ा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र भोलिवादको विरोधमा लेख्नु भएको भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस आज झोली भन्ने पंक्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
2: म किताबमा शहीदहरूको शहादत पढ्छु, पृथ्वीनारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा, भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले श्री ठाडो अनि छाती चौडाउँछ।
1: भानुभक्तको निधन विक्रम सम्बत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू संकलन गरी प्रकाशित गर्नुभयो। यही प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जीलिङ, सिक्किम होस् या भूटान बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्यभन्दा अरू फाल्टो जुन नेपालीहरूलाई चाहिँ एक ठाउँ ल्याउने काममा चाहिँ एउटा भानु जयन्तीलाई अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ। नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले, कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा हो, नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ, त्यो बाटो पठाइदिएको हुनाले आज हामी यो ठाउँमा छौँ, नेपाली भाषा यो ठाउँमा छ, साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई, उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ।
2: जीवन के हो तिमीले सिकायो, जिउने बाटा सहजै देखायो, यी सबै कुरा प्रश्नोत्तरमा देख्छौ हामी किताबका पानाहरूमा, हो भानु तिमी जीवन्त छौ, तिमी जीवन्त छौ बालक वृद्ध र महिलाका जिब्रोमा, तिमी अमर छौ, तिमी अमर छौ तिम्रा कीर्तिहरूमा, त्यसैले अपार श्रद्धा सुमन जन्मोत्सवको, तिमीलाई अपार श्रद्धा सुमन जन्मोत्सवको।
0: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब रूपियाँ नजिक।
1: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
0: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउन हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीमा बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फिरिज।
1: पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरूद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बसका चालक सुवेदीको शव भेटियो।
0: सुदूरपश्चिममा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाइने 2 कार्ययोजना अनुमोदन।
1: र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। भोलि बिहान नर्वे र इङ्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड भेट्ने।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा विकास बजेट जम्मा 55% मात्रै कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालय यो वर्ष प्रदेश सरकारले विकास बजेट 55.74% मात्रै खर्च गरेको जनाएको छ। यो वर्ष सरकारले विकासतर्फ 19,98,93,00,000 विकास वार्षिक बजेट ल्याएकोमा 11,13,93,00,000 बराबर बजेट कार्यान्वयन भएको कार्यालयको तथ्याङ्क छ। यसपालि 8,84,50,00,000 बराबर विकास बजेट फ्रिज भएको छ। चालुतर्फ 73.48% बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक कारोबार गर्ने अन्तिम दिन 1,58,00,000 रकम भुक्तानी दिएको कार्यालयले जनाएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले समग्रमा सरकारको यो वर्ष 20,57,12,00,000 रूपियाँ खर्च भएको छ भने 12,62,00,000 रकम फिरिज भएको बताउनुभयो। चालू आर्थिक वर्षमा सरकारले 32,69,66,00,000 रूपियाँ कुल बजेट आएकोमा 61.97% बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झण्डै 25% बजेट सरकारले असार महिनाको 25 दिनमै खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्दा चालू आर्थिक वर्षको करिब 6 अर्ब रूपियाँ बजेट फ्रिज हुने भन्दै बचत स्रोतका रूपमा उल्लेख गरे पनि त्यो दोब्बर बढ़ी रकम फ्रिज भएको छ। यही विषयमा हामीले कर्णालीमा बजेट कार्यान्वयन वर्षेनी हुन नसक्नुको कारण के हो भनेर कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहसँग कुराकानी गरेका छौं।
2: अब यो बजेट खर्च नहुने रोग त पूरा देशभरि नै छ। यसमा अब कर्णाली प्रदेश पनि अछुतो छैन। कर्णाली प्रदेशमा पनि विनियोजित भएको चाहिने जुन बजेट हुन्छ त्यो बजेट 100% हामीले खर्च गर्न सके अवस्था छैन।
3: हजुर,
2: कहिले बढी कहिले कम त्यस्तो किसिमको छ। यो आर्थिक वर्षमा त अझै यसको प्रतिशत घटे अवस्था छ। यसका अब 2-3 कारणहरू छन्। एउटा कारण भनेको जुन जेनजी आन्दोलन हो त्यो जेनजी आन्दोलनबाट यो बजेट कार्यान्वयनमा बाधा पर्यो। त्यो बाधा भएर चाहिँ खर्च हुन नसकेको एउटा कारण त्यो पनि हो। दोस्रो कारण चाहिँ नि यो जे जति हामीहरू योजना तर्जुमा गर्छौं, योजना तर्जुमा गर्दाखेरि सम्पूर्ण योजनाहरू जे जति कार्यक्रममा हामीलाई हाल्नुपर्ने हुन्छ र त्यसलाई चाहिँ हामी कार्यक्रममा हाल्छौं, ती सबै बजेटहरूको सम्पूर्ण लागत अनुमानदेखि लिएर प्राविधिक हिसाबले सम्पूर्ण मेजरमेन्ट भएर राम्रैसँग सबै अवस्था एकिम भएको अवस्था हुन्न। त्यो भएर पनि त्यो कार्यान्वयनमा अलिकति विलम्ब हुने कुराहरू छन्। तेस्रो कारण के छ भनेर भन्दा तल गएका बजेटहरू जो छन् ती बजेटहरू चाहिँ कार्यान्वयन गर्ने क्रममा उपभोक्ताहरूबाट पनि एकरूपता नभइकन अब आपसमा तानातान पनि हुने, त्यसपछि गएर त्यस किसिमको कुराहरू हुँदाखेरि त्यसबाट पनि अलिकति विलम्ब हुन जान्छ। 3 कारण मैले भने। चौथो कारण के छ भनेर भन्दाखेरि कर्मचारी संयन्त्रले हो यो कार्यान्वयन गर्नुपर्ने, ब्युरोक्रेसीले हो। ब्युरोक्रेसी पनि अब सुस्त दुरुस्त भएर यसलाई समयमै सक्ने अगाडि बढ्ने किसिमको मनोविज्ञान बोकेर अगाडि बढे अवस्था हुन्न, त्यो पनि एउटा समस्या छ। पाँचौं कारण के छ भनेर भन्दा यो कार्यान्वयन गर्ने क्रममा चाहिँ समस्याहरू आउँछन् कि मुद्दा पर्छ कि त्यसपछि अख्तियारले हामीलाई समात्छ कि कुनै न कुनै व्यक्तिले त्यो झुटै भए पनि मुद्दा हालिदिन्छ। मुद्दा हालिदिइसकेपछि अनेक नचाहिने किसिमको चाहिने झन्झेट बेहोर्नु पर्ने अवस्था हुन्छ भनेर त्यस सोचाइले पनि कर्मचारी तन्त्र चाहिँ ग्रसित हुन्छ। यी यस्तै कारणले गर्दाखेरि बजेट चाहिँ कार्यान्वयन गर्न हामी सफल भएको स्थिति छैन, यिनै मुख्य कारणहरू हुन्।
3: प्रमुख कारणको रूपमा अहिले जीएनजी आन्दोलनले गर्दाखेरि अलिकति बजेट कार्यान्वयनमा कठिनाई भयो भन्नुभयो, होइन? विगतका वर्षहरूमा पनि हाम्रो कर्णालीको बजेट कार्यान्वयनको प्याटर्न हेर्ने हो भने करिब करिब यही हाराहारीमा छ, होइन? अहिले 61.97 करिब 62% टोटलमा कार्यान्वयन गर्न सकेका छ, 12 अर्ब भन्दा माथि बजेट फ्रिज भएर गयो। बजेट कार्यान्वयन सधैँ सुस्त भइरहने र यो सुरुवाती चरणमा चाहिँ बजेट कार्यान्वयन त्यति नहुने, असारमै केन्द्रित गरेर बजेट सक्ने गरी गर्दाखेरि गुणस्तरीय विकास पनि हुन सकेन भन्ने छ। अर्कोतर्फ चाहिँ कर्णालीलाई बजेट दिएन भनेर हामी भन्ने तर आएको बजेटलाई कार्यान्वयन गर्न नसक्ने अवस्थाले गर्दा जनतामा निराशा छ नि मन्त्रीज्यू।
2: तपाईँले भन्ने कुरा ठिकै हो यो, किन भनेर भन्दाखेरि अब बजेट हामीलाई पर्याप्त छैन, त्यसो भए हुनाले विकास गर्न सकिन्न, मागहरू पूरा गर्न सकिन्न भन्ने एउटा भाष्य त छ, त्यो हामी पनि भन्छौँ, अरूले पनि भनिरहेको स्थिति हो। साँच्चैको आवश्यकतालाई हेर्ने हो र कार्यान्वयन गर्नु कार्यान्वयन गर्ने हामीसँग क्षमता हुने हो भने त यो कम नै हो, तर अब आएको बजेटलाई पनि हामीले पूरा खर्च गर्न नसके अवस्थामा चाहिँ हामीले यो भन्ने अब नैतिक हिसाबमा एकदमै भन्नै सकिने अवस्था पनि रहँदैन, त्यस्तो किसिमको छ। अब यो वर्षको आर्थिक वर्षको अन्तमा नै काम छिटो हुन्छ भन्ने कुरा चाहिँ के हो भन्दा पहिला चाहिँ अब विभिन्न कार्यविधिहरू यस्ता किसिमका नीतिहरू बनाउनु पर्ने हुन्छ, त्यसमा समय खर्च हुन्छ र अलिकति पछि गएर सुरुवात हुन्छ र भुक्तानी बढी चाहिने वर्षको अन्तमा हुने भावनाले लास्टमा गरिएको जस्तो देखिने हो। काम त पहिलादेखि नै सुरु भएकै हुन्छ, भुक्तानीको क्रम चाहिँ पछि हुने हुनाले त्यस किसिमको देखिएको अवस्था हो।
3: खास गरी अब कर्णालीमा चाहिँ भौगोलिक विकृता, अब अघि तपाईँले भने जस्तै भौगोलिक विकृताको पनि एउटा समस्या छ, सँगै सुरुवातमा मुख्यमन्त्रीज्यूले कार्य सम्पादन सम्झौता पनि गर्नुभएको थियो बजेट कार्यान्वयनमा गर्नको लागि छिट्टै बजेट योजनाहरू सम्पन्न गर्ने गरी, तर त्यो भने जसरी हुन सकेन विभिन्न कारणले गर्दा। अब आगामी दिनमा चाहिँ योजनाहरू समयमै सम्पन्न गर्ने र बजेट कार्यान्वयनलाई सही ढंगले समयमै सकेर गुणस्तरीय विकास गर्नको लागि के चाहिँ योजना बनाउनु भएको छ सरकारको तर्फबाट?
2: अब यो कस्तो छ भन्नुहुन्छ भने एउटा अर्को पनि तपाईँलाई म भनौँ, तपाईँको माध्यमबाट म के अरे सम्पूर्ण जनताहरूलाई चाहिँ के भन्न चाहन्छु भनेर भन्दाखेरि, हाम्रो जुन कर्मचारी तन्त्र छ त्यो कर्मचारी तन्त्र अथवा हाम्रो यो मेकानिजम जो छ त्यो मेकानिजम चाहिँ अब सचिव संघीय सरकारले खटाएर खटाउने हो र समयमा सचिवहरू पठाइ नदिने, त्यसपछि गएर पठाएको पनि प्राय जसो चाहिँ यहाँ नबस्ने र बारम्बार समन्वय गर्न खोज्दाखेरि पनि संघीय सरकारले चाहिँ यस किसिमका समस्याहरूलाई समाधान नगरिदिने एउटा ठूलो रोग छ, ठूलो रोग छ। त्यसो भए हुनाले चाहिँ यो मन्त्रालयलाई सञ्चालन गर्ने कर्मचारी तन्त्रलाई चाहिँ चलायमान गर्ने काम भनेको त्यसको चाहिँ प्रशासनिक हेड भनेको सचिव हुन्छ। अब सचिव नै सरकारले समयमा खटाउने पनि होइन, त्यसपछि गएर त्यसको निगरानी गर्ने पनि होइन, यी सारा सम्पूर्ण कुराहरूले गर्दाखेरि यो प्रशासनिक हिसाबले चाहिँ सुस्त दुरुस्त हुन नसकेका कारणले यस किसिमको हो। अरू साथसाथै के पनि छन् भने यी जे जति नीति नियमहरू कानूनहरू निर्माण भएका छन् ती कानूनहरू पनि उल्झन पैदा गर्ने अवस्थामा छन्, एक ठाउँमा होइन धेरै ठाउँमा धाउनु पर्ने, त्यसपछि गएर प्रक्रियागत ढंगले पनि यसलाई कार्यान्वयन गर्दाखेरि धेरै समय लाग्ने, यस किसिमका जुन कमी कमजोरीहरू छन् यिनीहरूलाई नसुधारेसम्म बजेट खर्च गर्ने देखिएको छ ट्रेन्ड। यो त करिब करिब उस्तै तपाईँले भनेका कारण यी पनि हुन्, त्यस कारण करिब करिब हामीले यही ट्रेन्डमा यही चाहिने प्रतिशतमा अथवा यसकै तलमाथि रहेर खर्च भएको अवस्था छ। यी अनेक समस्याहरू जो छन् यी समस्याहरू चाहिँ कानूनी झन्झटले गर्दाखेरि पनि यस किसिमका भएका हुन्।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह भेरी खबरसँग कुराकानी गर्नुहुँदै बजेटकै प्रसंग। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा 83 चालू आर्थिक वर्षको करिब 66% विकास बजेट खर्च गरेको छ। विकासतर्फ 23 अर्ब 47 करोड़ 14 लाख मध्ये 15 अर्ब 67 करोड़ 79 लाख रूपियाँ अर्थात 66.80% खर्च भएको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कुल 38 अर्ब 91 करोड़ मध्ये 26 अर्ब 14 करोड़ रूपियाँ खर्च भएको उल्लेख छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा प्रभावकारी देखिएको छ। मन्त्रालयले 4,95,29,00,000 रूपियाँ बजेट मध्ये 3,93,15,00,000 खर्च गर्दै 79.38% वित्तीय प्रगति हासिल गरेको छ। यसै गरी वन तथा वातावरण मन्त्रालयले 71.32% खर्चसहित दोस्रो स्थानमा छ। सबैभन्दा ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले 9,92,00,000 रूपियाँ मध्ये 7,03,44,00,000 अर्थात 70.88% खर्च गरेको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगनीय छोटो विश्राम।
4: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णालीमा बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फ्रिज लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कालीकोटको शुभकालिका गाउँपालिका 1 स्थित कर्णाली राजमार्ग अन्तर्गत गगनी खोलामा खसेको पहिरो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएपछि करिब 12:15 बजेदेखि सड़क पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आज बिहान करिब 5:15 बजेतिर ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोको कारण कर्णाली राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन रोकेका थिए भने यात्रुहरू केही समय अलपत्र परेका थिए। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खचेले वर्षायामका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो। उहाँले वर्षायाममा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा चालक र यात्रु दुवैले उच्च सतर्कता अपनाउन पनि सुझाव दिनुभएको छ।
0: दैलेखमा कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुवेदीको शव फेला परेको छ। दुर्घटना भएको 9 दिनपछि अछाममा सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ। अछामको तुर्माघात गाउँपालिका 2 जबुगढा स्थित लामगढाको कर्णाली नदी किनारामा पानीमा शव देखिएको भन्दै स्थानीय दिपेश बहादुर शाहीले प्रहरीलाई जानकारी गराउनु भएको थियो। रहफ प्रहरी चौकी, अछाम प्रहरी चौकी, डाँडा छाप्रे तथा इलाका प्रहरी कार्यालय बाब्याछौर सुर्खेतबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा गरिएको अनुसन्धानबाट शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका करिब 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि गरेको हो। उहाँका बुबा दण्ड पानी सुवेदीले शव पहिचान गर्नुभएको हो। यसैले दुर्घटनामा विपत्ता भएका भनिएका पाँचजना मध्ये चारजनाको शव फेला परेको छ भने एकजनाको अवस्था थाहा हुन सकेको छैन। गत 18 गते कर्णाली राजमार्गको सांगेतडा क्षेत्रमा भएको दुर्घटनामा गाड़ी र सहचालक खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलको संयुक्त टोलीले कर्णाली नदीमा निरन्तर खोजी कार्य जारी राखेको छ।
1: सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका दुईवटा कार्ययोजना अनुमोदन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अध्यक्ष कमल बहादुर शाहको अध्यक्षतामा आज धनगढ़ीमा बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना 5 संशोधन 2083 र बहुप्रकोप पूर्व सूचना रणनीतिक कार्ययोजनालाई अनुमोदन गरेको हो। कार्ययोजना पारित भइसँगै प्रदेशमा मनसून पूर्व तयारी तथा प्रतिकार्यमा अन्तर र निकाय सम्बन्धित जिम्मेवारी अनुसार भूमिका निर्वाह, स्रोत साधन व्यवस्थापन र बहुप्रकोप पूर्व सूचनाका क्षेत्रमा प्रभावकारी कार्य सम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ। बैठकले मनसून गर्ने प्रकोपका जोखिम न्यूनीकरण, प्रतिकार्यका लागि समन्वयात्मक रूपमा परिचालन र क्षेत्रका जिम्मेवारी निर्वाह गर्ने समझदारी समेत गरेको छ। परिषदका अध्यक्ष शाहले सरकार र जिम्मेवारी निकाय बीच कुनै प्रश्न नउठ्ने गरी विपद प्रतिकार्यका लागि तयार रहन सम्बन्ध निकायसँग निर्देशन गर्नुभएको छ। शाहले तीन तहका सरकार र विपदका क्षेत्रमा क्रियाशील विकास साझेदारहरूले समेत मिलेर काम गर्नुपर्नेमा जोड़ दिँदै सीमित स्रोत साधनका अधिकतम उपयोग गर्ने गरी तयार रहन पनि आग्रह गर्नुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जलवायु परिवर्तनको प्रभावले विपदको प्रवृत्तिमा पनि फेरबदल भइरहेकाले त्यही अनुसार प्रतिकार योजना बनाउनु पर्ने बताउनुभयो। भट्टले सुदूरपश्चिम प्रदेश आन्तरिक भूबनोट पात्र नभई अन्तर्देशीय अवस्थितिका कारणले पनि विपदको जोखिममा रहेकाले त्यसलाई सम्बोधन गर्न तीन तहका सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो। नेपाल प्रहरीका प्रदेश प्रमुख सानुराम भट्टराईले लगायत अन्य सुरक्षा अधिकारीले सुरक्षा तयारी र आवश्यक बन्दोबस्तीको बारेमा जानकारी गराउनु भएको छ।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
11: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
10: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
11: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
10: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
12: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
11: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ।
10: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
13: ए रामलौटन भाइ, के गर्दैछौ?
14: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
15: हजुर,
14: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
15: हस् बाबा।
16: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
14: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
16: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
14: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
16: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
14: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
16: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
14: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
17: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
18: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: Mania Extreme Energy Drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली

0: फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाले अमेरिकाको लस एन्जल्स लस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 पराजित भएको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल गर्नुभयो। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता लिए पनि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भएको थियो। खेलको 28 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको हो। यसअघि सन् 2010 उपाधि जितेको स्पेन त्यसपछि सन् 2014 सम्म चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम चरणमा पुगेको थियो। स्पेन अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-2 हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इङ्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: र नेपालले मलेसियामा शुरू भएको 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमा सबै विकेटको क्षतिमा 25 रनमा समेटिएको थियो। कतारका कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कतारलाई कमजोर बनाउन बलिङमा नेपालका रिया शर्मा र रचना चौधरीले 3-3 तथा मनिषा उपाध्यायले 2-2 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेटको क्षतिमा 130 रन बनाएको थियो। नेपालका लागि ओपनर सावित्री धामीले 52 रनको अर्धशतकीय पारी खेल्नुभयो। यसै गरी साना परविनले 27 र अन्जी पाठकले अभिजित 23 रन बनाउनुभयो। नेपालले समूहको दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित 13 देश सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीमा बजेट कार्यान्वयनको अवस्था सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फ्रिज।
0: पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरूद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बसका चालक सुवेदीको शव भेटियो।
1: सुदूरपश्चिममा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाइने 2 कार्ययोजना अनुमोदन।
0: र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। भोलि बिहान नर्वे र इङ्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड भेट्ने।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time.
3: यति बेला साँझको 7 बजेको छ।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप छ।

0: स्वस्थ जीवन अपनाऊ स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग्स में।
0: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: केपी पोलिक्लिनिक भरिगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
1: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।